0: چوز کرنے کے پروسیس میں دو چیزیں ہوگی. ایک تو یہ ہے کہ میں جو چوز کر رہا ہوں کوئی ایکسٹرنل چیز مجھے کنٹرول کر رہی ہے. پہلے بھی ہم نے ڈسکس کیا ہے کہ لوکس آف کنٹرول ایکسٹرنل ہو گیا ہے. یہ جو میں تھاٹ لا رہا ہوں کوئی ایکسٹرنل بات کو لا کے لا رہا ہوں. میرے پڑوس میں ایک پریوار تھا کہ بھی ان کے آپس میں کافی جھگڑا ہوا, ڈسٹرب ہو گئے. ابھی ریزن کیا تھا کہ بھی ان کی آفس میں دوسرا جو فرینڈ تھا وہ سنگاپور چھٹیاں منانے کے لیے جا رہا تھا, ہم نہیں جا سکتے, وی ڈونٹ ہیو سو مچ سیلری, اسی سے ڈسٹربنس ہو گیا. تو وہاں یہ چوز کرنا چاہیے کہ بھی میں نے غلط چوز کیے نا. سنگاپور جانا امپورٹنٹ نہیں ہے, پیس آف مائنڈ امپورٹنٹ ہے. نہیں, اگر میرے ریسورسز وہ الاؤ نہیں کرتے ہیں, بس مجھے اب اس میں چوز نہیں کرنا ہے. بھی مائی چوائس از کہ بھی میں پیسفل رہوں. بھلے بھارت میں بھی کہاں گئے, تھوڑا ہم نے انجوائے کر لیا اور تھوڑا سا میں ہم نے انٹروسپیکشن کیا, میڈیٹیشن کیا, تھوڑا سائلنس میں گئے, تو اس سے اور زیادہ ہیپینس بڑھے گی اور کوئی پرکار کی بیماریاں نہیں آئے گی, اس کو میں پریوینٹ کر لوں گا.
1: تو یہ ایک چوائس کی جب بات آتی ہے, ابھی تک بہت ساری چیزیں جو ہیں ہم اپنی چوائس سے کر رہے تھے, تھاٹس نہیں کریٹ کر رہے تھے.
2: سی اگین, ہمیں جب تک اس کا ڈیمیج نہیں پتا تھا وی ور ناٹ ٹیکنگ کیئر. لیکن اگر آج ڈیمیج پتا چل رہا ہے کہ صرف ایک ایسپیکٹ پہ نہیں, میرے جیون کے ہر ایسپیکٹ پہ ڈیمیج ہو رہا ہے, ڈونٹ یو تھنک وی ول اسٹارٹ ٹیکنگ
1: کیئر؟
2: بیٹھے بیٹھے ہم سوچتے رہتے ہیں اس نے ایسا کیوں کیا, اس کو ایسے نہیں کرنا چاہیے تھا, یہ بھی کوئی کرنے کی بات تھی, ایسا کر دیا, میں نے اس کے لیے اتنا کیا تھا, اس نے میرے ساتھ. اٹ کین جسٹ گو آن اینڈ آن اینڈ آن. لیٹ می جسٹ ٹیل مائی سیلف there's something happening.
1: I think my foot, my eyes, at times I'm feeling that we should do it the other way around, you know. Let's look at the disease which we have.
2: Necessary ki wo disease tak manifest ho chuka hai. Ye bhi bahut important hai ki ho sakta hai mujhe aaj diabetes, thyroid, inme se koi problem nahi hai, lekin meri thoughts chalti hai us quality ki, to kahin na kahin damage shuru ho gaya hai. Why wait? کل آپ نے کہا کہ بھائی صاحب نے کہا واک بھی وہ لوگ کر رہے ہیں جن کو کوئی نہ کوئی بیماری لگ گئی ہے. تو یہ بھی تو ایک بلیف سسٹم ہمارا بنا کہ بیماری ہوگی تب ہم دھیان رکھیں گے. دھیان رکھ لیں, why go through the process. اینڈ امپورٹینٹ تو یہ ہے, اگر میں اپنا دھیان رکھ لیتا ہوں تو مجھے بھی نہیں ہوگی اور میرے آس پاس جو ایٹ لیسٹ میری کلوز امیڈیٹ فیملی ہے ان کا بھی دھیان ہو جائے گا. سی میں نے آفس میں اپنا دھیان نہیں رکھا تو مجھے غصہ آیا, مجھے بیماری ہوئی, میں نے بچوں کو غصہ کیا, اس کا افیکٹ ان پر آیا, میری وائف پریشان ہو گئی, اس کا افیکٹ اس پر آیا, جسٹ بیکاز آئی واز ناٹ ٹیکنگ کیئر. اینڈ پھر ہم کہہ رہے ہیں ان سب کا دھیان رکھنا میری ذمہ داری. سو اٹس سچ اے وشیس سائیکل.
1: ایکچولی کام کرانے کے لیے, سی جو جسے آپ نے ٹائپ ہی پرسنالٹی بھی بولی, پرفیکشنسٹ ہونا اچھا مانا جاتا ہے. سی ہی از پرفیکشنسٹ, ان کا ہر چیز ایکوریٹ ہوتی ہے تبھی تو وہ ایکوریٹ بن پاتا.
2: ہاں, لیکن ان کی ہر چیز ایکوریٹ ہونا, اب دس ڈزنٹ مین کہ میں لیٹ بیک ہو جاؤں اور میں اپنا کام ایکوریٹلی نہیں کروں, لیکن سب سے پہلے کیا ایکوریٹ ہونا, میری اسٹیٹ آف مائنڈ. اگر آئی ایم اے پرفیکشنسٹ تو میں سب سے پہلے اپنے پرفیکشن کی لسٹ پر یہ رکھوں اوپر کہ میری اسٹیٹ آف مائنڈ پرفیکٹ ہونی چاہیے. ایک چھوٹا سا داغ یہاں سے وہاں مجھے اریٹیٹ نہ کرتے تو وہ وہاں میں پرفیکشن لے آؤں گا, لیکن یہاں میں نے اتنی گندگی کریٹ کر دی, کین آئی کال مائی سیلف اے پرفیکشنسٹ؟ تو اگر آپ پرفیکشن کو اپنی کوالٹی بھی لے کر چل رہے ہیں تو پھر اپنی پرائیورٹی لسٹ میں اپنی ویل بینگ کو سب سے اوپر رکھیں گے نا, کہ میری مینٹل اینڈ فزیکل ہیلتھ پہلے پرفیکشن ہو. کرسی, ٹیبل, سامان, کام, یہ تو سیکنڈ سٹیج پر آئے گا. اس کو بھی اگر رکھ لیں تو سب سے پہلے آپ دھیان کس کو رکھیں گے؟ آپ کام کرتے جائیں, بیسٹ طرح سے کرواتے بھی جائیں, ڈسٹربنس نہ کریٹ کریں. دس ویکینڈ
0: کی بات بھی جو شیوانی بہن نے بتایا نا, بہت گہری ہے. اچانک بیماری نہیں ہوتی ہے. آج لوگ دھیان کیوں نہیں رکھتے, سمجھے میں بالکل ہیلدی ہوں, کچھ نہیں ہے, لیکن آپ میں سلولی ڈیمیج ہو رہا ہے. کہتے ڈیزیز وہ ایک آئس برگ کی طرح ہے, اس کی ٹپ ہی صرف ہم کو دکھائی دیتی ہے. یا تو یہ بھی کہہ سکتے ہیں کہ باڈی آرگنس کو نیچر نے قریب 5 گنا زیادہ کیپیسٹی دی ہے. ہارٹ کا ہی ادھارن لے, ہارٹ میں ضرورت سے 5 گنا زیادہ ہیلتھ ہے یا کیپیسٹی ہے. جب وہ ہارٹ 20% پر آ جاتا ہے تب ہی آپ کو سمٹمس ہوتے ہیں.
2: مطلب کتنا ڈیمیج ہم نے
1: پہلے کتنا کر دیا ہے ہم نے. بےچارا ہارٹ جو آرگن تھا وہ تو کافی اسٹرانگ تھا.
0: ایون جو بلاکس کہتے ہیں نا کورونری بلڈ ویسلس ہے ہارٹ میں, وہ 60% بھی ابھی میری بلاک ہو سکتی ہے شاید, لیکن مجھے کوئی سمٹمس نہیں ہے. میں 4 سیڑھیاں چڑھ رہا ہوں آرام سے. جب وہ 75-80% ہوگا تب ہی انجائنا کا پین شروع ہوگا. 70% تو ٹو مچ ہے, इवन 10% भी ब्लॉक नहीं होना चाहिए। तो मैं अगर इस बात को समझ लूं और ध्यान रखूं तो दिक्कत नहीं होगी।
1: तो क्या मैं अपने इमोशंस से, अपने इमोशंस पे काम करके, मेरे को जो अब बीमारी है सपोज हो गई है, उसको हैंडल कर पाऊंगा?
0: डेफिनेटली। मैं उससे पहले एक बात आपको बताता हूँ, इट मे बी नॉट क्वाइट मोटिवेटिंग। कुदरत ने अगर ऐसा किया होता कि मुझे थोड़ा सा नेगेटिव इमोशन आया, बीमारी हो गई, है ना, मैंने थोड़ी सी गलती की, डाइजेशन बिगड़ गया, खुद तकलीफ की, चेस्ट में पेन हो गया, तो मैं वो करता ही नहीं,
1: इतनी दूर तक लेकर ही
0: नहीं। तो कुदरत ने हमें 5 गुना ज्यादा कैपेसिटी दे दी है सोच के कि भी व्यक्ति स्वस्थ रह पाए तो अच्छा है,
1: लेकिन तब तक हमने संस्कार बना लिया, उसको अपना हैबिट बना लिया,
0: और फिर नहीं, वी टुक इट फॉर ग्रांटेड, किया तो चलता है।
2: जैसे रिश्तों में हम करते हैं, जैसे रिश्तों में भी हम करते हैं ना, किसी एक व्यक्ति वो सहन करता जा रहा है, करता जा रहा है, करता, हम दबाते जा रहे हैं, दबाते जा रहे हैं, हमें लगता है ये तो कर लेंगे, वी टेक देम फॉर ग्रांटेड, फाइनली व्हेन दे गो यू नो मोर देन उनकी जो लिमिट थी, देन दैट विल कम आउट एज एन आउटबर्स्ट। सो मे बी आवर बॉडी ऑल्सो जस्ट देन इट्स लाइक एन आउटबर्स्ट, के बाद बहुत हो गया, इतनी कैपेसिटी थी मेरे पास, बट हम फिर उसको तब देख रहे हैं जब उसने अपनी कैपेसिटी से बियॉन्ड जाकर अपना डैमेज कर लिया है।
1: तभी वो कई बार रिपेयर के बियॉन्ड हो जाते, रिश्ते भी
2: हो ही रहा है और बॉडी में भी। इसीलिए देन वी से ब्लड प्रेशर की दवाई कब तक लेनी है, सारी उम्र लेनी है।
1: हार्ट की भी सर्जरी करेंगे तभी होगा, ओपन हार्ट सर्जरी होगी तभी ब्लॉकेजेस हटाने की कोई
2: और जब सर्जरी कर रहे हैं तब साथ में डॉक्टर ये भी कहता है कि कुछ सालों के बाद ये ब्लॉकेज फिर भी हो सकता है, फिर भी सर्जरी करेंगे।
0: होता है तो 3-3 बार सर्जरीज हुए, ऐसे कितने सारे लोग हैं। और जो एक आप बात बता रहे हैं ना हेल्थ की, उसको इमोशंस के साथ एक बहुत बड़ा कनेक्शन है। जैसे कि भी हमारे शरीर को कई न्यूट्रिशन चाहिए, जैसे उदाहरण के रूप में हड्डियों को कैल्शियम चाहिए, कैल्शियम अच्छा होगा हड्डियां स्ट्रांग बनेगी, विटामिन ए अच्छा होगा आपकी आईसाइट अच्छी होगी। तो ऐसे ही ऑर्गन्स को भी, सिस्टम को स्पेसिफिक इमोशंस चाहिए
1: स्ट्रांग करने के लिए।
0: हाँ, और वो अगर आप में है, किसी भी सिंपल सी चीज भी, हार्ट का कनेक्शन प्यार के साथ है, जिनको जीवन में अच्छा प्यार मिला है तो उनका हार्ट भी हेल्दी रहेगा। कहते हार्ट फ्लो इज इक्वल टू लव फ्लो, लव फ्लो जितना ज्यादा है हार्ट का फ्लो भी, ब्लड फ्लो ठीक होगा। ऐसे ही डाइजेस्टिव सिस्टम को सुख चाहिए, कि भी जो सत्म जीवन में सेटिस्फेक्शन सुख का अनुभव करते हैं उनकी पाचन क्रिया भी बहुत अच्छी होती है। दिमाग को ज्ञान चाहिए, जितना नॉलेज होगा, भले और नॉलेज भी साथ साथ आध्यात्मिक नॉलेज, वो जितना अच्छा होगा आपका दिमाग अच्छे से कार्य करेगा
1: उनके लिए।
0: हाँ, उनके लिए कहेंगे न्यूट्रिशन है एक प्रकार का, नहीं न्यूट्रिश डिफरेंट ऑर्गन्स को। लंग्स को पीस चाहिए, आप स्वयं भी अनुभव करना कि जब आप पीसफुल है तो सांस की गति सही होगी, डीप होगी, रेगुलर होगी, जब पीसलेस है तो सांस तेजी से चलने लगेगा।
1: तो अस्थमाटिक अगर है लोग
0: तो उनको तो जो पीस मिले ज्यादा, हाँ, तो अस्थमा पर जरूर उनका विजय होगा, उनको बेनिफिट्स मिलेंगे। इसी प्रकार से जो हमारी कर्मेंद्रियां हैं, आंख नाक कान आदि, उन सबको पवित्रता चाहिए। कहा भी गया ना कि बेनी आंख कमल नाक कमल, ऐसे देवताओं को उसके साथ कंपैरिजन किया गया, क्योंकि कमल पवित्रता का प्रतीक है। और हड्डियां और मांसपेशियों को शक्ति चाहिए, जितनी शक्ति होगी तो हड्डियां और मांसपेशियां भी मजबूत होगी। और जो हमारी एंडोक्राइन ग्लैंड्स है उनको आनंद चाहिए। आज एन एक्साइटमेंट मिल रहा है लोगों को, सच्चा आनंद नहीं मिल रहा है। अगर सच्चे आनंद का अनुभव करो तो ऑटोमेटिक आपकी सारी जो एंडोक्राइन सिस्टम है वो सही कार्य करने लगे।
1: दिस इज एक्चुअली वेरी इम्पोर्टेंट। अब इस पर काम करके हम अपनी सारी बीमारियों को एक्चुअली रिवर्स कर पाएंगे। ये तो बात रही आज जो हमने रियलाइज किया कि सारे दिन में हम जो इमोशन क्रिएट कर रहे हैं अननोइंगली ही, यू नो, लेकिन क्रिएट, आई एम सेइंग द राइट वर्ड नाउ, दैट वी आर क्रिएटिंग,
0: वी आर चूजिंग,
1: वी आर क्रिएटिंग। सो और दूसरी बात जो आपने कहा कि हर ऑर्गन को क्या चाहिए, उसका न्यूट्रिएंट क्या है, ताकि वो आज बीमारी नहीं भी है तो वो मजबूत रह पाएगा, उस पर और बात करेंगे। और हील अपने आप को, हम अपने ही शरीर को कैसे कर पाएंगे, इस पर चर्चा करेंगे। फिलहाल थैंक यू सो मच। ओम शांति। आज एक और बात पता चली है, अभी तक इस प्लेटफॉर्म पर हमने जितनी बातें की उसमें रिश्ते हील हुए, हम खुद इमोशनली मन से हील हो रहे थे।
2: शरीर एक ऐसा